0: में अपने रब की तेरी रहमत का सहारा, क्यों ना सांस में उसकी शामिल है तेरी रहमतों का सहारा नहीं कर सकते। रब्बे करीम वही हमारा खालिक है, हर दिल का वही हमारा मालिक है, वही हमारा राज़िक है, हर सांस में शामिल है तेरी रहमत का सहारा, मुबल्लिगे हर सांस में शामिल है तेरी रहमत का सहारा। रब्बे करीम तू ही है एक दिल का उजाला, मौजू है हजरत तालूत रहमतुल्लाह अलैह की तरह आप समाज फरमाएंगे। मुबल्लिगे दावते इस्लामी
1: قالت والسلام على سيد المرسلين
0: اما بعد فاعوذ بالله من الشيطان الرجيم حضرت تعالوت رحمه الله عليك
1: والصلاه والسلام عليك يا رسول الله الحمد لله رب العالمين والصلاه والسلام على سيد المرسلين الصلاه والسلام عليك يا نبي الله وعلى اله واصحابك يا نور الصلاه والسلام عليك يا رسول الله
2: رسول هاشمي صلى الله عليه واله وسلم کا فرمان ہے جس نے الصلاه والسلام عليك يا نبي الله اهلي وعلى اليك وصلى الله على محمد وعلى الله پاک کے سب سے اخری نبی رسول ہاشمی صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے جس نے ٹھیک آنے پر یہ کہا الحمدللہ دیکھنے والا پرندہ وصلی اللہ علی محمد جو کہ مکھی سے بڑا اور اہلی بی سے چھوٹا ہے تو اللہ پاک نیچے جا کر نکلنے کی جگہ سے ایک اس کہنے والے کی آنکھ سے نہ دکھنے والا پرندہ نکالتا
1: صلو
2: ہے
1: علی الحبیب
2: جو کہ مکھی سے بڑا اور ٹڈی سے چھوٹا ہے
1: صلی اللہ تعالی علیہ وآلہ وسلم
2: اللہ تبارک و تعالی قرآن کریم والفرقان حمید میں ارشاد فرماتا ہے مغفرت فرما